0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: हफ्ते के सबसे बेहतरीन दिन में जब सूरज जुमे की पुरकशिश रूहानी किरणें बिखेरने लगता है, ये दिन हमारे लिए खुशियाँ मनाने, बच्चों की तरबियत करने और घर की बुनियाद को मजबूत करने का एक बेहतरीन मौका फराहम करता है। फिर जब सूरज की किरणें ढलती हैं और शाम का वक्त करीब आता है तो कबूलियत की घड़ी दस्तक देती है, इस यकीन के साथ कि हर जवाल के बाद नया सवेरा जन्म लेता है। आइए जुमे की रूहानी, खानदानी और समाजी पहलुओं पर तबादला ख्याल करें। तलहा अशरफुज़्ज़मान के साथ जुड़िए प्रोग्राम जुमा रिफ्लेक्शंस में हर जुमा सुबह 10 बजे से 11 बजे तक, ओनली ऑन FM 107 दिल से देसी।
3: السلام علیکم ورحمۃ اللہ وبرکاتہ، سامعین کرام، پروگرام جمعہ ریفلیکشن لے کر حاضر خدمت ہوں اور دستک دینے آ گیا ہوں کہ ہاں جی، ایک مبارک دن ہے اور اس مبارک دن کی ایک مبارک گھڑی ہے جس میں آپ نے ضرور دعاؤں کا اہتمام کرنا ہے۔ تو پروگرام کی ابتدائی میں آپ کے ساتھ ایک خوبصورت دعا، یہ منصور ابن عمار رحمہ اللہ کے حوالے سے بتایا گیا ہے کہ فرماتے ہیں کہ میں نے کوفہ کی ایک رات ایک عبادت گزار کو اللہ سے اس طرح دعا کرتے ہوئے سنا، تو دعا کی ان لائنز کو ذرا دیکھیے اور دیکھیں کہ بندہ کس زار و قطار سے رو رہا ہے اور کس گہرائی پہ اتر کر وہ اللہ کو پکار رہا ہے۔ کہتا ہے، اے میرے رب، تیری عزت کی قسم، میں نے جب تیری نافرمانی کی تو تیری مخالفت کی نیت میں نے نہیں کی تھی،

اور نیک نیتوں کی یعنی نیکی کے کاموں کے لیے ہم اپنے آپ کو ہر وقت وہ عزائم کے ساتھ ان نیتوں کو دہرائے کہ نہیں مجھ سے آگے یہ نہیں ہوگا, آگے میں اچھا بندہ بن کے چلوں گا, آگے میں یہ کروں گا, آگے میں اپنے دل میں تجدید نیت. یہ بہت ایک عمدہ ایک طریقہ ہے اپنے نفس پر قابو پانے کا اور سستی کو دور کرنے کے لیے کے حوالے سے. سستی کو دور کرنا یہ ایک مکمل ایک یعنی نسخہ چاہیے اس کے لیے, چونکہ ایک بڑی بیماری ہوتی ہے یہ سستی, اور آج پورے امت اس بیماری کے شکار ہیں. ایک دن باجماعت نماز پڑھ لیے لیکن پھر دو تین وقت کوئی خبر نہیں, اور پھر ہم نے اس کو اتنا آہستہ یعنی اس حد تک ہم نے اس کو اعتراف تسلیم کر لیا ہے کہ بھائی ہماری جو ہے نا سستی ہماری سطح یہی ہے اور ہم اس حد تک ہی کر سکتے ہیں, اس سے زیادہ ہم سے نہیں ہو پائے گا. تو یہ جو ایک احساس ہے نا احساس کمتری, یہ ایک دو دن کی بات نہیں ہے, یہ کافی وقت گزرا ہے اس پر. بعد میں جب نسل در نسل یعنی ایک بڑا عرصہ گزرا ہے جس کے بعد یہ والا احساس ہمیں یعنی کیا ہو رہا ہے نمایاں ہے دکھ رہا ہے, اس کا مظاہرہ ہو رہا ہے. تو اس وجہ سے اس کو ختم کرنے کے لیے بھی ہمیں کافی وقت کی ضرورت ہے, اور وقت کے ساتھ ساتھ ضرور معائنہ کریں کہ بھائی اب یعنی ہماری کیا حالت ہے, توبہ کرنے کے بعد دل کو کیا وہ دل پر کیا اثر دکھ رہے ہیں. اچھا شروع میں جو میں نے بات کی تھی دعا کی ایک لائن آپ لوگوں کے ساتھ شیئر کی تھی, میں نے دعا کی لائن ہے کہ یہ دعا اس گناہ کے بعد یا اللہ یہ گناہ کی لذت تو ختم ہو گئی لیکن کیا یہ گناہ میرے نامہ اعمال میں باقی رہ گئے. اوئے ہوئے, تو یہ احساس جو ہے نا اپنے دل میں اگر آپ تازہ کریں کہ یا اللہ گناہ تو ہو گئے بس تو گناہ کو مجھے معاف کر دے, یعنی اس کی لذت دنیا میں ختم ہو گئی, تھوڑی دیر کے لیے میرے ساتھ تھی اور میں نے یہ گناہ کیا ہے, یہ چھوٹا سا جھوٹ بول دیا, یہ کچھ تھوڑا سا کام کر دیا اور تھوڑی مجھے فائدہ تھوڑا سا فائدہ مل گیا, اب وہ فائدہ تو باقی نہیں رہا لیکن اس کی جو ہے نا اس کا بوجھ مجھے قیامت کے دن اور تمام پورے عرصے تک مجھے اس کا بوجھ اٹھانا ہے, تو ایسے کیسے ہوگا. تو اس وجہ سے توبہ ضرور کریں. اگر آپ واقعی علم میں برکت چاہتے ہیں, اگر واقعی ہمت میں اضافہ چاہتے ہیں, اگر آپ واقعی استقامت چاہتے ہیں, تو اپنے اور اللہ کے درمیان تعلق کو مضبوط کریں, توبہ کو زندگی کا حصہ بنائیں. استغفار کی بات آ جاتی ہے, تسبیحات کی بات آ جاتی ہے, تقویٰ کی بات آ جاتی ہے, یہ ایک ایک بڑے بڑے جو ہے نا موتی ہیں, ہمارے قرآنی موتی ہم اسے کہہ سکتے ہیں, زندگی کے اہم اہم موتی ہیں جس کو ہم یعنی اختیار کر سکتے ہیں, اور ان موتی کو اگر ہم اپنی زندگی پر نافذ کریں تو ہماری پوری زندگی روشنی چھا جائے گی ہماری زندگی میں. سامعین کرام, موٹیویشنل اسپیچ یہ اگر اس معنی میں نور ہو جو نور ایسی روشنی ہو ان اسپیچ میں اسپیکر کی باتوں میں کہ جس جو روشنی دل کو متاثر کرتی ہو اور ساتھ ساتھ جو ہے نا آگے جا کے اس تاثیر کیا جو وہ باتیں ہیں وہ عمل میں جا کے اترتی ہو اور عمل میں بدلتی ہو, تبدیلی آتی ہو زندگی میں, تو پھر جا کے ہم کہہ سکتے ہیں کہ نہیں یہ موٹیویشن اسپیکر جو ہے یا اسپیچ جو ہے یہ بڑی اچھی تھی, یہ عمدہ تقریر تھی. لیکن اگر وہ بات صرف مجلس تک محدود ہے, واہ واہ بہت خوب اچھی بات کہی انہوں نے, لیکن بعد میں اس کا کوئی اثر نہیں ہے, اور ان کے جو فینس فالوورز ہیں, اب تو فینس فالوورز کے حساب سے لوگ کو ناپا تولا جاتا ہے نا, تو چونکہ اب فینس فالوورز دکھتے بھی ہیں, پہلے تو ایک بات تھی کہ بھائی روحانیت کے زاویے کچھ الگ پائے سے دیکھا جاتا تھا, چونکہ اس وقت تو فینس فالوورز ناپنے کا کوئی طریقہ نہیں تھا, تھرمومیٹر نہیں تھے, لیکن اب تو وہ بھی آ گیا, پتہ چلتا ہے کہ ایک ایک ویڈیو پر کتنے لائکس پڑ رہے ہیں, کتنے ویوز ہو رہے ہیں, کتنے لوگ کامنٹ کر رہے ہیں. تو فینس فالوورز کے بنا پر جو یعنی موٹیویشنل اسپیکر جو بن رہے ہیں نا, تو ان کی باتوں کا کیا اثر ہے وہ ہمیں ان کے خاص فینس فالوور سے پتہ لگے گا. ہاں اگر کوئی کہتا ہے میں بھائی ان کا فین ہوں, تو بھائی
उनकी बात आपकी ज़िंदगी में कितनी आई है वो हम देखेंगे, फिर ना पता चलेगा कि आपकी क्या क्या हो रहा है, क्या मामला है, या फिर कोई ख़ास प्रोजेक्ट पर आप लोग दीनी नेकी के काम में काफ़ी आगे बढ़ गए, ये हो गया वो हो गया। लेकिन जो बड़े बड़े बातें जो है ना डिलीवर कर रहे होते हैं और ये वो सॉरी उनके बड़े बड़े फैंस फॉलोअर्स हैं, लेकिन अमली तौर पर नए फैंस फॉलोअर्स की दीनी मामले में कोई ख़ास कोई इकदाम है, इनिशिएटिव है ना, कोई वो है यानी बस बातों में बड़े माहिर। और उनके आजकल तो आप चस्का लगा के कुछ भी कह दें सही तरीके से लोग यानी मज़ा आ जाए, तो बस इंटरटेन के लिए लोग आपको फॉलो कर रहे होते हैं, यही तरीका है और क्या। बल्कि आज तो लोगों ने इस्लाम का भी मजाक उड़ाया हुआ है, इसको इस तरह मजाक और मिजाही अंदाज में ये वो करते हुए पेश करना कि भाई लोग इस सिलसिले में भी मसाइल को भी उसकी कीमत को भी न समझें, उसको उसके जो वज़न है उसकी जो कीमत है उसको भी लोग यानी आसानी से लेने लगे हैं। हालांकि एक एक अहकाम एक एक हुक्म उसकी अपनी जो गहराई है उसका जो वज़न है उसको सही तरह से अगर नहीं समझेंगे, अख्ज करना एक होता है ना कि ये दीन हम तक पहुंचा है, किसी ने उसे हमल नकल नकल व हमल कहते हैं ना, नकल व हमल के वसाइल, किसी ने नकल किया और आपने उससे अख्ज किया है, हमल किया है, आपने लिया है इस बोझ को और किसी ने आप तक ये पहुंचा नकल किया है। तो ये जो सिलसिला है ना, इस सिलसिले में अगर रूहानियत ना हो, इखलास ना हो, तो वो आगे जाके फलता भी नहीं है, मुसमिर समरावर नहीं बनता। लेकिन हाँ, अगर उसमें इखलास और रूहानियत हो, उस तरह की बातें हों जो आपको बराह रास्त अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से जोड़ते हों, और उसमें ये दिखावा मकसद ना हो, और उसमें ये फैंस और फॉलोअर्स ये व्यूज़ और कमेंट्स मकसद ना हो, तो वहाँ जाकर बात कुछ अलग बनती है। फिर जाके आप इनके फैंस फॉलोअर्स में आप देखेंगे कि ये अमली तौर पर मैदान में नेकी के कामों में कितने आगे हैं। तो इस वजह से हर मोटिवेशनल स्पीच स्पीकर जो है ना वो बहुत परफेक्ट काम कर रहा है, बात ऐसी नहीं, बल्कि अगर अमली मैदान में नताइज में अगर हमें सही नज़र आ रहे हैं, यानी जो उनके फैंस फॉलोअर्स उनके सही माने में उनके वो असरात दिख रहे हैं, वो नताइज बरमला ज़ाहिर हो रहे हैं, तो फिर हम कह सकते हैं कि नई बात सही है। अगर वो नताइज नहीं है, सिर्फ बात की बात और अमल तो उसकी उसके साथ कोई ताल्लुक नहीं, तो फिर इस तरह के मोटिवेशन स्पीच से रहना, ये स्पीच देना से न देना ही ज़्यादा बेहतर है, चूँकि इससे गलत फहमियाँ बढ़ रही हैं और लोग गलत डायरेक्शन पर लोगों को अपना रहनुमा मानने बैठ गए हैं, तो इससे एक गुमराही फैलती है। गुमराह का क्या मतलब है कि राह गुम कर देना, तो लोग क्या कहते हैं राह अपना अपनी राह गुम कर देते हैं। और आज कितनी ही ऐसे गुमराह राह को गुम करने वाले कितने ही ऐसे बोलने वाले हैं, स्पीकर हैं, तो इस सिलसिले में हमें और भी ज़्यादा मुहतात रहना है। व जानना बादकुम लिबादन फितना, जो पहली आयत मैंने तिलावत की थी इस प्रोग्राम के शुरू में, कि हमने तुम में से बाज़ को बाज़ के लिए क्या बनाया, फितना बनाया है। तस्बिरून, क्या तुम सब्र कर लोगे। व कान रब्बुका बसीर, अल्लाह तुमको दे अल्लाह तुम्हें देख रहे हैं, तुम्हारे ये सब्र, तुम्हारी कनात, तुम्हारी ये पेशेंस, ये सब कुछ अल्लाह देख रहे हैं। तुम आपस में एक दूसरे के लिए इम्तिहान हो, कौन तुम्हारा दोस्त है कौन तुम्हारा दुश्मन है, इसको सही से इख्तियार करो, सही मायने में समझो। यही नहीं कि दोस्त बना लिए तो दोस्ती के खातिर दीन के तमाम तर जो उमूर हैं उसूल हैं इसको आप कुर्बानी दे देंगे, नहीं, बल्कि ये तो हकीकत में आपके दुश्मन है। अगर जिसके लिए जिसकी दोस्ती को आप बरकरार रखने के लिए, ताल्लुकात को बरकरार रखने के लिए हमें दीन पर को कुर्बानी कुर्बान करने पड़ रहे हैं, और वो दुश्मन बल्कि इससे बेहतर है जिसकी दुश्मनी पर आप और भी ज़्यादा नमाज की तरफ आते हैं, अल्लाह की तरफ रुजू करते हैं। तो अपने साथी, अपने औकात, अपने परिवार, अपनी आल औलाद, इस सिलसिले में मोहतात रहें और पस्त हिम्मती से निकल कर चुस्त बने
اور بھی زیادہ ایکٹیو بننے کی کوشش کریں, اور جو امور ہم نے بتائیں اس سلسلے